0: SR Digital, entertaining the nation. Manaslu World College, a home for future leaders. Chabahil, Hill, Kathmandu.
1: फागुन 14 गते महाशिवरात्रि को दिन तपाईहरुको नजिकको सिनेमा घरमा नेपाली कथानक चलचित्र लाज शरणम